0: دریائے سندھ کی لہروں کے سنگ رواں دواں، یہ ہے محبت و یکجہتی کا پیغام یہاں وہاں۔ جی ایف ایم 88 نیٹ ورک، سندھ کی آواز۔
1: करी पानी करीबी जनरल स्टोर से अवेलेबल कराए सको था डी स्किन एंड डी स्किन जो फेस वॉश ठीक आ समझी वया ओके सो हाँ तो हाँ जो कॉल्स बैठू था एंड कॉलर्स के जेको ना गुजारिश आए थे जिन कल कॉल कई अज थोड़ो मतलब ब्रेक दिजो ठीक आ बिल्कुल ही वारी फर्स्ट कॉल अचे थी तो फर्स्ट कॉलर दिसूं था केर असा सगड कॉलर मौजूद है हेलो अस्सलाम वालेकुम ओके बराए चो छा चेव केर जिंदाबाद डी स्किन वाह वाह वाह वाह दिल खुश करे सडो मुझे अच्छा इस्तेमाल इस्तेमाल कई अथव चाचो तो प्रोग्राम कह जी चाचे जहा प्रोग्राम चाचो वरी रात जो शिफ्ट थी मुझे ख्याल में शायद अठ का दह ताई हुंदस प्रोग्राम केड़ा डेज आन तो खबर पता छो शेड्यूल मुख्य खबर न जी जी जी शामिल करी वेठो थैंक यू सो मच आसिफ भा तव्हां प्रोग्राम में कॉल कई ऐं तव्हां जी स्किन ब्यूटी क्रीम जे बारे में ॿुधायो त जी स्किन ब्यूटी क्रीम जॾहिं तव्हां इस्तेमाल कंदा त तव्हांजो चहिरो चमकाईंदी ऐं तव्हांखे ख़ूबसूरत बणाईंदी समझो था ओके जी सो कॉलिंग नंबर आहे 0332123322 एंड बिलीव नेक्स्ट कॉलर ॾिसूं था केर कॉलर असां सां गॾु मौजूदु आहे ओके तव्हां बि कॉल करे सघो था ही कॉल जेका थोरो ड्रॉप थी वई सो नेक्स्ट कॉल आहे हैलो अस्सलाम वालेकुम
2: वालेकुम अस्सलाम
1: जी केर असां सां गॾु मौजूदु आहे ज़ुहेब लारकाणी खां ॿुधो पिया प्रोग्राम ॿुधंदा आहियो असांजो कल्ह खां वठी कहिड़ो प्रोग्राम ॿुधो पिया अच्छा मूंखे तव्हां इहो ॿुधायो त टॉपिक अॼु प्रोग्राम जो तव्हां ॿुधो आहे अलाए छा चयव अच्छा मूंखे इहो तव्हां ॿुधायो त तव्हां डी स्किन ब्यूटी क्रीम इस्तेमालु कंदा या वाइट एश इस्तेमालु कंदा पर तव्हां कहिड़ो सिलेक्ट कंदा चलो जबरदस्त केड़न दोस्तन की याद कंदा जी जी जी जी ओके थैंक यू सो मच प्रोग्राम में कॉल कई तव्हां ऐं डी स्किन ब्यूटी क्रीम तव्हां इस्तेमाल कंदा वेरी गुड इस्तेमाल कयो बाबा तव्हांजे लाइ आहिनि कॉलिंग नंबर आहे 0332123322 एंड डबल एट किशोर भाई कहते हैं डी स्किन जी गाल कयो बा कॉलर न तो कुटकी खाइंदा कॉलर डाढा मशाला सियाणा आहिनि हू पाणी गाल करे वठंदा मुझे चवण खां पहिरियां ई सो नेक्स्ट कॉल वठंदा ॾिसूं त केर कॉलर असां सां गॾु मौजूदु आहे हैलो अस्सलाम वालेकुम केर असां सां गॾु मौजूदु
3: आहे आसिफ हुसैन बात कर रहा
1: हूं आसिफ ओके आसिफ आपको वेलकम करते हैं क्या हाल चाल है आपके अल्हम्दुलिल्लाह मैं ठीक प्रोग्राम सुन रहे हैं आप हमारा
3: बिल्कुल सुन रहा हूँ फेसबुक पर
1: अच्छा फेसबुक पर मुझे बताएं कि आप कौन से प्रोग्राम सुन रहे हैं अच्छा और आप कौन सा प्रोडक्ट इस्तेमाल करेंगे क्या सोचा है कि हम ये वाला प्रोडक्ट लगाएंगे
3: बिल्कुल परचेज करेंगे हम क्रीम
1: परचेज करेंगे
3: जी जी
1: और जो लवली वाली क्रीम आती है ना वाइट एज की वो आप ट्राई करके देखिएगा
3: इंशाल्लाह इंशाल्लाह
1: अच्छा टॉपिक सुना है आपने टॉपिक के ऊपर कुछ कहेंगे
3: टॉपिक सिंधी में रिपीट करें उर्दू में नहीं पता चलता
1: टॉपिक अच्छा आप बोल उर्दू में रहे और आपको सिंधी में टॉपिक रिपीट करवाना है वैसे मैं करती हूँ सिंधी में टॉपिक रिपीट आप जरा सुनिएगा मेरा शो
3: ठीक है अल्लाह खुश करे आपको
1: ओके थैंक यू सो मच आप प्रोग्राम में शामिल रहे अभी अभी मैंने सिंधी में टॉपिक जरा रिपीट किया था और कॉलिंग नंबर 0332123228 तमाम भी कॉल करे सको था سو ہی واری کال بیٹھوں تھا جس ان کا کیئر کالر ایسا سکت موجود ہے. ہیلو السلام علیکم.
2: وعلیکم السلام.
1: الحمد للہ. کون ہمارے ساتھ موجود ہے؟ دلیپ کمار بھائی آپ کی کال لگی میرے خیال میں پہلی مرتبہ.
2: پہلی مرتبہ آپ کے پروگرام کوشش تو کرتے ہیں لیکن آج زیادہ کوشش بھی نہیں کی, دو تین سال لگے تو لگ گئی ہے.
1: چلو یہ بڑی اچھی بات ہے ماشاء اللہ. چلیں کال لگائی بڑی اچھی بات ہے. مجھے یہ بتائیں کہ آپ پروگرام تو ہمارا سنتے ہیں.
2: جی پروگرام سنتے ہیں, فیس بک پر چلتا ہے تو کبھی ریڈیو پر سنتے ہیں کبھی فیس بک پر سنتے ہیں, آج بھی فیس بک پیج پر.
1: اچھا مجھے بتائیں میرے پروگرام کا آپ کو نام آ رہا ہے؟
2: نام اسکن بیٹ گیم ہے.
1: اوکے تمام استعمال کرنے کے بارے میں سوچو ہے, استعمال کریں گے آپ؟ چلو استعمال کریں گے تو صحیح نا آگے جا کر فیوچر میں.
2: ضرور استعمال کریں گے.
1: اچھا کھا رہے ہو؟ نالو پیروں دفعہ بدھوا. آپ کو اور آپ کے سبھی دوستوں کو, اور اس کے ساتھ ساتھ پروگرام سن رہے ہیں جی ہمارا اور کال بھی کرتے جا رہے ہیں. کالنگ نمبر 0332-1322-88. نیکسٹ کالر دیکھتے ہیں کون ہمارے ساتھ موجود. اوکے جی ہیلو.
2: السلام علیکم.
1: وعلیکم السلام. کیسے سے گڈ آپ؟ اوکے رستم بھا سالا خوش آئے ہو؟
2: شکر
1: اللہ الحمد للہ. مزے میں پروگرام بدو پیا؟ چلو خوش وائٹ ایج جا پروڈکٹ لگایو ڈی اسکن جا پروڈکٹ لگایا جی وری مونجی بھی دل خوش تھے سمجھو تھا. معلومات ضرور کرایا جو نیکسٹ ٹائم کال لگے نا تو خبر ہو جائے کہڑے کہڑے جنرل سٹور تے ملن تھا یہ پروڈکٹ.
2: جی جی
1: چلے مجھے اور بتائیں کہ کون سے دوستوں کو یاد کریں گے. ٹاپک سنا ہے آپ نے ٹاپک کے اوپر کچھ بولیں گے؟
2: اساں جا دوستاں دلیپ کمار مینگوال قربان علی خاص کے لیے ان کی سگے تا اساں جا فوزیا سمرو دے آواز میں نغمہ بجائیو.
1: چلو ٹھیک ہے فوزیا سمرو اگر ٹائم بچیو تو تماں جلا ہلائیں دا سی. اوکے جی جی کالوں وٹھندا سی ائی تما جڑا سونا سونا باہر کال کنا تے لازمی وٹھندا سی ہی واری کال وٹھوں تھارے سوں تو کیئر کالر اس سگر موجود ہے. ہیلو السلام علیکم.
2: وعلیکم السلام.
1: کی رس سگر موجود ہے؟
2: عالم خان جگہ کا ممدری جرار بلایا دی.
1: اوکے ادا سن جو پروگرام بدن آیو؟
2: جی جان.
1: اچھا مکے بدھا تا کہ اساں جی پروگرام جو نالو اچے تو
2: میں نالو کون دے کے؟
1: اچھا نالو نہ تو اچے تا تو کریم کی وٹھن ویندا
2: نالو یاد کرو میں.
1: جی بالکل نالو یاد کجو مکے بدھا کڑن دوستن کے یاد کندا یاد کرے بیٹھو جلدی
2: جلدی.
1: اوکے تھینک یو سو مچ تم پروگرام میں کال گئی فوزیا سمرو جا جے نا وہ فالوورز کچھ زیادہ ہی اسان جی پروگرام میں آہن تو بالکل تاں کی فوزیا سمرو بدھرائندا سی پر ان کا پہریاں جے کو نا تا وائٹ ایش جی اسکن بیوٹی پروڈکٹ جو استعمال کرو سیاح پانچ قریبی جنرل اسٹور تا ونی معلومات حاصل کرو تو ملن تھا یا نتھا ملن اگر ملن تھا تو تا ونی پرچیز کری اچو مکھے بھی بدھایو تا ادی او بھین او باجی او ہن اساں جنرل اسٹور تا ونی وٹھی آیا ہوں ہی پروڈکٹ وٹھی آیا ہوں سو مکھے بدھایو ان سان گڈو گڈ ٹائم تھیو شارٹ کمرشل بریک وٹھوں تھا جلدی واپسی تمہاری موٹی ناسی تا کاری نون جو بابا اتے ویٹھا ہو جو ماں اوہی ونی اوہی موٹان تھی سٹے ٹیون سٹے کنیکٹڈ اینڈ کیپ لسننگ 88 نیٹ ورک سنتے رہیے اور انجوائے کیجیے.
4: It's 2:30 p.m. This time check is brought to you by
5: Hame Diamond Glow Bleach Cream, jo deep clean kare aur de 4 guna brightness, chamak aise diamond skin jaisi. Hame Diamond Glow Bleach Cream.
6: Watan ki mohabbat se sarshar, sarzameen sindh ab goonj rahi hai. GFM 88 ki sarmast awaaz se.
7: To dalo dhamaal. खूबसूरती जो असल राज सिर्फ डी स्किन ब्यूटी क्रीम इन में मौजूद विटामिन ई बीड्स ए जदीद माइक्रो बीड्स फार्मूलो अवाजी स्किन के बनाए निखरी ए चमकदार सिर्फ बिंदीहन में डार्क स्पॉट्स के करे खत्म ए दिए कुदरती असली ग्लो डी स्किन ब्यूटी क्रीम असली ग्लो हर डी जो शो अ प्रोडक्ट बाय बायोकॉन इंटरनेशनल पाकिस्तान
8: हाँ हैरत अंगेज जदीद मशीन जरिए पांजो मुकम्मल चेकअप करायो होम्योपैथिक इलाज से कुदरती शिफा हासिल करियो सेहत तंदुरुस्ती की नई राह से गामजन थियो तो देर छो अवे शहर सकरण में मशहूर व मारूफ खानदानी तजुर्बेकार सीनियर लेक्चरर होम्योपैथिक डॉक्टर हारिस जावेद राजपूत DHMS सिंध RHMP पाकिस्तान जनरल फिजिशियन माहिर अमराज मादो जिगर गुर्दे पिते की पथरी सोज पुरानी खंग जुकाम दिल की तकलीफ अध मथे जो सूर अखिन की खारिश जोड़न जो सूर बुखार बारन जो देर सा हलन शुगर दिमागी कमजोरी खारिश नासूर खूनी वबादी बवासीर उन्हन सभिनी बीमारियों जो मुकम्मल इलाज कयो वेंदो आहे होम्यो डॉक्टर हारिस जावेद राजपूत टाइम रोजानो सुबह 9 वगे का शाम 5 वगे ताई बरोज जुमू मोकल आहे एड्रेस सकरण होम्योपैथिक क्लिनिक शेरवानी कीरिया मेहरापुर रोड सकरण वधिक मशोरे राबते जे लाए 0327-99-84-763
0: दरियाए सिंध की लहरों के संग रवा दवा यह मोहब्बत यकजहती का पैगाम यहाँ वहाँ GFM 88 नेटवर्क सिंध की आवाज़

0: السلام علیکم جی سکرن نواب شاہ ایف ایم 90.8 جلائے اسٹوڈیو میں پروگرام صحت جو راز ہومیوپیتھک سان کرے پیشور خدمت ہے ماں جو پینجو میزبان سلیم احمد سرگانی مجھے آواز ہواؤں جو لہرن وسیلے جتے جتے پہنچے پیو گوٹھن واہن وستن یا کوئی ڈرائیونگ دوران یا کوئی کمکار دوران اسے بدھی رہو ہے ان سبن بدھندڑن کے منہ طرفا سکھ محبت بھر سلام قبول پوے سامعین اواں جا کیڑا حال ہیں امید ہے تمہاں بالکل ٹھیک ٹھاک ہوں اساں جو کھوڑ ساری دعاؤں اواں جے لا تو جتھے بجو شاد آباد ہو جو سدائیں کھلندا مسکرائیندا رہو آمین یا رب العالمین سکرن ہومیوپیتھک کلینک ہاں کئی بھی بیماری کا مایوس نہ آئے تھنو علاج ڈاکٹر کندو شفا اللہ جی ذات دی سکرن جو مشہور معروف ہومیوپیتھک ڈاکٹر ہرش جاوید راجپوت صاحب ڈی ایچ ایم ایس سندھ آر ایچ ایم پی پاکستان ہومیوپیتھک کنسلٹنٹ فیملی فزیشین سینئر لیکچرر نواب شاہ ہومیوپیتھک میڈیکل کالج نواب شاہ صاحب وابستہ ہیں ڈاکٹر صاحب ماہر امراض نک کن گلو پرانو نزلو نچھو جوڑن جو سور متھے جو سور مادے جی السر مادے جی جلن تلی جو ودھن جگر جا مرض فالج کھنگ ٹی بی ہیپاٹائٹس بی سی گردے جی پتھری مسانے جی پتھری جو بھی بغیر آپریشن جے علاج کے ہونے تھو گردن جو انفیکشن چہرے جو رنگ سانورو چہرے جی خارج پھرڑیوں بارن میں قد جو نہ ودھن مردن توڑے عورتن میں وزن جو نہ ودھن انہن سبھن بیمارن جو کامیاب علاج کے ہونے تھو ڈاکٹر صاحب روزانہ صبح 9 وگے کھان شام 5 وگے تائیں سکرن ہومیوپیتھک کلینک شیروان کیریا میرا پور روڈ نزد بائی پاس سکرن میں مریضن جو علاج کندا ہیں جو موکل کندا ہیں ہر چھنچر آچر تے بغیر فیس جے چیک اپ کئی ویندو آہے نوٹ صرف دوا اسٹور تا وٹھڑی پوندی آہے ڈاکٹر صاحب جو معلوماتی نمبر 0327-99-84-763 8987-89-84-763 جی سمن یہ ڈاکٹر صاحب جو موبائل نمبر ہے انتے کال کرے ڈاکٹر صاحب کا لائیو سوال بھی پوچھ سکتا ہو ڈاکٹر صاحب اصل سا گڈ اسٹوڈیو میں موجود ہیں ڈاکٹر صاحب اصل اواں سا گڈ ہوندا سی پورے 9 وگے تانی سامعین ماں کے نمبر نوٹ کرائیں ہلا اواں ڈاکٹر صاحب جو نمبر نوٹ کندا 0327-99-84-763 8987-89-84-763 سامن یہ ڈاکٹر صاحب جو موبائل نمبر ہے انہیں تمہاں ڈاکٹر صاحب کا سوال پوچھی سکو تھا جی سامن یہ ڈاکٹر صاحب جو موبائل نمبر ہے سامن ڈاکٹر صاحب طرف ہلوں تھا انہوں سے گال بول کر انہوں کا ڈاکٹر صاحب طرف ہلوں تھا انہوں سے گال بول کر انہوں کا ٹاپک کے حوالے سے کچھ معلومات وٹھوں تھا السلام علیکم ڈاکٹر صاحب
1: وعلیکم السلام
0: ڈاکٹر صاحب کیڑا حال ہے نواں جا
1: الحمدللہ
0: ڈاکٹر صاحب اجو کو ٹاپک کیڑا ہوندو اساں جے سامن جلا
1: یار اجو کو ٹاپک اواں کلینک تے آیا ہو نا پیشنٹ ایک ریکویسٹ کرے رہیو شاید مکھے یاد
0: جی جی مکھے بھی یاد آ ہن اساں کے چیو ہو تے ریکویسٹ کئی ہی تے تواں جے کو آ تے اساں کے سٹھو گالیوں بدھایو اکڑو موضوع مکھے بدھایو تو تمہاں یہ موضوع ضرور پہنچے کلینک تے پہنچے ایف ایم تے بدھائے جو جے میں جے کہ پیشنٹ چڑچڑا رہن تھا انہیں جے حوالے سے تمہاں کچھ بدھائے تو مو انہیں کے یہ چاہے ہوتا تھا اساں انہیں بارے میں ضرور گلائیں تھا
1: جی جی ہاں ضرور گلائیں تھا چڑچڑو
0: چڑچڑا جے بارے میں
1: چڑچڑا جے بارے
0: میں جے کہ گھر میں مریض ٹائپ انسان ہیں جے میں بزرگ ہوجن بار ہوجن یا عورت ہوجن انہیں کے کاوڑ چڑھ اچے تھی تو ان جو یہ مقصد ہو تو انہیں کے اسا ہائی لائٹ کیوں انہیں جے بارے میں تھوڑا گال بول کیوں اجی ڈاکٹر صاحب
1: گال بول ضرور کرنا سو پر اسا یہ ضرور چوندا سی تے کہ گال غلط لگے تو وہ سلیم صاحب کے قابو کرے
0: ادا چھو جو گالیوں اسا وہی کرنا سی جے کہ اواں جو فائدہ مند ہو جن تو ان میں اسا کے فرمائش ہوئی ان سا گڑو گڑ جے کا ہے نا کم جی گال با ہے لازمی ایا شے نا جد انسان صبر توسل سے کم وٹھے تو پو ان میں بھلائی تھے تھی ہمیشہ تکڑ جو ہمیشہ چی ویسے ہے تو تکڑ والا کم تکڑ جو تیرہ صبر جا سور ہے یہ پاک وڈا ڈالی جی ڈاکٹر صاحب یہ آئے نا
1: بالکل وی چوندا تکڑ جو کم شیطان جو
0: हा बिल्कुल इएं बा है
1: शैतान जो कम
0: अजय डॉक्टर साहब अजो को पंजो टॉपिक केड़ो है असजे समय दिला
1: टॉपिक वो ये रखूं था चिड़ चिड़ चिड़ चिड़
0: चिड़चिड़ा है अजय डॉक्टर साहब
1: अच्छा चिड़चिड़ा सभी का पे समझण पव यह चिड़चिड़ा थे छाला थी छो थी थे खास करे वडन के छो थी या नंढन के छो न थी सभी शे पे समझो तो यह चिड़चिड़ है उन बारे में समझदासी उन बाद में केस के हवाले से समझाइंदा तो कड़े केस में यह चिड़चिड़ थी सके थी तो याद रखो जेडी मल भी का भी पेशेंट है मिसाल तौर पर एजिड यानी कि उम्र वही थी वे तकरीबन ये समझो 50 का क्रॉस थी वे तो उन्हें जो दिमाग जो वह नंढड़े बारन वारो थी वो आदतों नंढड़े बार वांगुर गलण नंढे बार वांगुर कें शे घुर नंढे बार वांगुर मतलब उन दिमाग नंढो बार वांगुर थी वो बार जेडी मल पैदा थी उनमें ओडी मल नंढो बार हों जेडी मल वी उम्र में थी वो तो भी यह नंढो बार ही हों उनमें चिड़ कावड़ जरूर थी वी खास कर उन टाइम से जेडी मल वह बीमार थी पे का तकलीफ थी वे इलाज कराए पो दवाओं पो खाए उनमें चिड़ घनी थी वी उनमें वजूहत कुछ कुछ वजूहत असं सामू रखी उम्र के हवाले से रखासी जैसे जै उम्र में है तो उनमें चिड़ थी उन बारे में रखासी तो सभी का पैर जी वही उम्र वारा उन चिड़ छो थी है बीमारी है चिड़ थी कमजोरी है चिड़ थी निंड आराम सही को चिड़ थी दिमागी सुकून को चिड़ थी दवाओं जो घो इस्तेमाल से चिड़ थी या ये समझो तो तेज़ दवाओं उ खाने से दिमाग से असर तो पे दिमाग सुन थी तो वे चिड़ थी याददाश्त घट थी वी नंढी उम्र थी वी याददाश्त घट थी वी का गाल चवन अव न बुधंद विसरी वी ओी मल वरी रिपीट कद चिड़ थी वी तक चवन तुम बुध्य को हाँ मुख्य भी याद को चिड़ थी पवी इन केस में अवं कुछ भी ना करो अवं सिर्फ जस्ट इं चो हाजुर बाबा हाजुर अदा हाजुर साईं हाजुर हाजुर ठीक है सिर्फ एतरा वर्ड्स तुम रखा तो यानी कि उनका मतलब अवं के उन्हें के अहमियत देनी है हमरा के अवं के अहमियत देनी है ठीक है हाल ही सब्र कर कुछ दिन असा छूँ था या कुछ वक्फो असा दिसूँ था इन सा उनकी है तो अवं उनकी इज्जत दियो पे उनके तो उनकी जो चिड़ है वह कावड़ है वह खत्म थी बाकी जो अवं उनके चवंद न न तो वह अना तेज़ थी पव चाहे तो उन दिमाग हिंसर कम न पो करे का गाल अवं चो पे वह समझे न पो तो उन चिड़ जरूर थी भाई उन यो जरूर अस चवी दिसो हाँ उम्र जो तकाजो तुम थी वो वा आ चिड़ कर तो ठीक है वो आ चिड़ करे तो को मसलो को खैर आ बाकी अवं जेडी मल चिड़ का घड़ो कर पा तो सामू दिसो अगे असा जो वा हों असरी गाल चई वा हा तो उनमें असा यो समझाया वा बुप्त समझाया वा हा भाई आयो नंढो भाई वो ठीक पुटन ठीक जेस ताणी ते कुल से कुलो को मिले तेस ताणी तव उन दबाए सको था मारे सको था विड़ी सको था सब शे तवां करे सको था जेडी मल कुल कुलो से मिली वो तब तक उनके यार चवणो भा चवणो इज्जत देनी है।